0: तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
1: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त त्यो फार्ममा, यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेको ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुराजन्य पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ वस्तुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन त्यो हामी रोग गर्नुपर्ने हुन्छ, अनि यो मेन प्रहरी प्रशासनले क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलि निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्सको पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि त्यो कहाँ जस्तै कुनै कोही ठाउँ कुखुरा मरेको अथवा कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने त्यस्तो खालको चाहिँ काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ अब रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खाने कुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
3: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
2: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला स्थित कार्यालयहरूलाई जानकारी गराएको छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्छ।
3: अब यसले चाहिँ मानव स्वास्थ्यमा कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
2: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन, तर त्यस्तो मान्छे सरेको छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोग्राफ नराम्रै हुन्छ यसको।
1: अब खबर फटाफट।
4: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो, यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान, वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा सोनी मुवाङले निर्विरोध हुनुभएको छ। पुरूषतर्फ एक उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो दावी फिर्ता गरेपछि वाग्ले निर्विरोध हुनुभएको हो। श्रेष्ठ वाग्लेको प्रस्तावक बस्नु भएको छ। पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। भेनेजुएलाको काराकासमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 188 पुगेको छ। भूकम्पमा परि अहिलेसम्म 1500 भन्दा बढ़ी घाइते भएका बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार अस्ति बिहानै 7.2 र 7.5 रेक्टर स्केलका भूकम्प गएका थिए। दुई ठूला भूकम्पहरू एक मिनटको अन्तरालमा गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। उद्धार कर्मीहरूले कारागास र लागुएरा राज्यका भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पपछि दर्जनौं भवन भत्किएका थिए। छिमेकी मुलुकहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसको मृत्यु हुन सक्ने बताएको छ। राजधानी छपाईको ठेक्का पाएका दुई जर्मन कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाल जर्मनी सम्बन्धमा असहजता देखिएको छ। मुद्दामा पर्याप्त प्रमाण नभएको दावी गर्दै जर्मन सरकारले आपत्ति जनाएको छ। जर्मनीको विदेश मन्त्रालयले बर्लिन स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागर प्रसाद रिमाललाई बोलाई प्रोटेस्ट नोट पठाएको छ। जर्मन कम्पनी भेरिडोसमाथि प्रमाण बिना मुद्दा चलाएर प्रतिष्ठामा असर परेको र ठेक्का रद्द भए व्यावसायिक क्षति हुने जर्मनीको भनाइ छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार 8 गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण भएको छ। विधेयक प्रमाणीकरणसँगै वैकल्पिक स्रोत मार्फत विकास वित्त परिचालन सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
1: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम आईओसीले हरेक अंग्रेजी महिनाको 1 र 16 तारीकमा मूल्य सूची पठाउँछ। आज जून 26 तारीक हो। अब आउँदो जुलाई 1 अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मट्टी तेल प्रति लिटर 142 रूपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 1900 रूपियाँ रहेकोमा अहिले 2160 पुगेको छ। गएको हप्ता अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो।
0: मुलुकभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका 4 पालिका सप्तरीको अग्निशायर कृष्ण सर्वरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनमा गाउँपालिका र रौतहटको यमुनामाई गाउँपालिकाले अहिलेसम्म मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको विजेता बनेको छ। नेदरल्याण्ड्सले ट्युनिसियालाई 3-1 पराजित गरेको हो। खेलको तेस्रो मिनटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो। 7 मिनटमा ब्रायन पोभीको गोलमा नेदरल्याण्ड्स 2-0 स्थितिमा पुग्यो। ट्युनिसियाका हाजिमले गोल फर्काउनुभयो। 63 मिनटमा नेदरल्याण्ड्सका जोन पल भनले गोल गरेपछि नतिजा 3-1 पुगेको हो। समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै 1 र स्वीडेनसँग 5-1 अन्तरले विजयी हुँदै 3 बटुलेको थियो। ट्युनिसियासँगको जीतबाट 3 प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अङ्क 7 पुगेको छ। यसैबीच जापान र स्वीडेन बीचको खेल बराबरीमा टुङ्गिएको छ। यी दुई टोली बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको हो। अहिलेसम्मका खबरै पनि नमस्कार।
2: यो BFBS कुल कर्म रेडियो हो।

Mato mato mati, balai mantu bati, dalla par gay, dhada mar gay.

भेनेजुएलाको काराकासमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 235 पुगेको छ। भूकम्पमा परि अहिलेसम्म 4,300 जना घाइते भएका सीएनएनले जनाएको छ। स्थानीय समय अनुसार अस्ति बिहानै 7.2 र 7.5 रेक्टर स्केलका दुई ठूला भूकम्पहरू एक मिनटको अन्तरालमा गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। उद्धारकर्मीहरूले काराकास र लागोएर राज्यका भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पपछि दर्जनौं भवन भत्किएका थिए। छिमेकी मुलुकहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसको मृत्यु हुन सक्ने बताएको छ। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी काराकास सहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छन्। सड़क यातायात पनि अवरूद्ध छ। बिजुली, खानेपानी, संचार जस्ता सुविधाबाट स्थानीय वञ्चित भएका छन्। विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको विजेता बनेको छ। नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 हराएको हो। समूह चरणका खेलमा नेदरल्याण्डसले जापानसँग बराबरी खेल्दै 1 र स्वीडेनसँग 5-1 अन्तरले विजयी हुँदै 3 अङ्क बटुलेको थियो। ट्युनिसियासँगको जितबाट 3 अङ्क प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्डसको अङ्क 7 पुगेको छ। यता जापान र स्वीडेन बीचको खेल बराबरीमा टुङ्गिएको छ। जापान र स्वीडेन बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको हो। बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा क्युरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइभरी कोस्टले क्युरासाओ विरूद्ध 2-0 गोल अन्तरले जित निकालेको हो। खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्यूजर्स स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई 2-1 हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। शुरूआती अग्रता जोगाउन नसक्दा जर्मनी पराजित हुन पुग्यो। जर्मनीका लेरोय सानेले खेलको दोस्रो मिनटमै गोल गर्दै अग्रता दिलाउनु भएको थियो। तर खेलको 9 मिनटमा निल्सन एङ्गुलेले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काउनु भयो। खेलको 77 मिनटमा गोन्जालो प्लाटाले इक्वेडरका लागि अर्को गोल थपेपछि जर्मनीले गोल फर्काउन सकेन। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा सोनी मुवागले निर्विरोध हुनु भएको छ। पुरूषतर्फ एक उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो दावी फिर्ता गरेपछि वागले निर्विरोध हुनु भएको हो। श्रेष्ठ वागलेको प्रस्तावक बन्नु भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेद्वारको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। रासोपा निर्वाचन आयोगले निर्वाचित हुने सबै 99 उम्मेद्वारको सूची प्रकाशन गरेको हो। निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वागले पाउनु भएको छ। उहाँले प्रवास र इलेक्ट्रोनिक गरी 2656 मत पाउनु भएको छ। रासोपाको आइतबारदेखि महाधिवेशन जारी छ। आन्तरिक व्यवस्थामा भएको कठिनाईका कारण महाधिवेशन लम्बिएको छ। रासोपाको महिला उपसभापति पदमा निर्वाचन हुने देखिएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सुविता गौतम, समीक्षा बासकोटा, लीमा अधिकारी बीच प्रतिस्पर्धा हुँदैछ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। विधान अनुसार सभापति एक महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। रासोपाको विधान अनुसार 19 पदाधिकारी रहने व्यवस्था छ। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह रहने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। रासोभाको प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि 10 बीच प्रतिस्पर्धा हुने भएको छ। आज बिहान 6 बजेसम्म दर्ता भएका उम्मेद्वारी अनुसार एक पदका लागि 10 उम्मेद्वार चुनावी मैदानमा उत्रिएका हुन्। यद्यपि नेताहरूले अन्तिम समयसम्म सहमति गराउने प्रयास भने जारी राखेका छन्। मुलुकका केही स्थानमा आज वर्षा हुँदा केही भूभागमा भने तातो दिन हुनेछ। कतै मध्यमसम्मको वर्षाको पूर्वानुमान छ भने केही स्थानमा तातो हावाको लहर चल्नेछ। जल तथा मौसम विज्ञान विभागले दिउँसो हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ। मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबरहरू नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मुलुकभरका चारवटा बाहेक सबै पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका चारवटा पालिका सप्तरीको अग्निशार कृष्ण सवरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुना माई गाउँपालिकाले अहिलेसम्म मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा योपल्ट धेरै पालिकाले बेलैमा बजेट पेश गरेका छन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको राहदानी रोका गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोक्का गरेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्राएको आरोप छ। सुमार्गीले मुक्ति श्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्राएको वैदेशिक लगानीको विवाद सर्वोच्चसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। दाङको गोराई आठ सेवारको बिहानी बहुद्देश्य कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रूट खेतीमा अहिले पाकेका फल संकलन र ग्रेडिङ गरिँदैछ। हाल करिब 6 बिघा भाड़ाको जग्गामा 24,000 बिरूवासम्म ड्रागन फ्रूट खेती विस्तार गरिएको छ। फार्मका संचालक शोभाराम डाँगी:
1: अलिक बढी व्यावसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु, पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई, तुल्सीपुर, नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ, पोखरा, बुटोल, यतातिर महेन्द्रनगर, नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ विशेष गरी अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ हुने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढाउने साथीहरू, युवाहरू भन्ने हिसाबले पनि यो प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
0: उत्पादन भएका ड्रागन फ्रूटलाई आकार, तौल र गुणस्तरको आधारमा वर्गीकरण गरी बजारमा पठाउने गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 4 दगनाममा पक्की सड़क निर्माण गरिएको छ। रघुगंगा गाउँपालिकाको केन्द्र मौवा फाँडदेखि दगनाम दर्मिजा चिमखोला घ्यासी खर्क जोड्ने सड़कको औरी बुग्ल र दगनाम खण्डमा स्थानीय पूर्वाधार विकास आयोजना कास्की मार्फत ढलान गरी सड़क पक्की बनाइएको हो। सड़कको औरी दवाङभीर मुनि र दगनाम गाउँभित्र गरी 900 मिटर ढलान गरिएको छ। रघुगंगा गाउँपालिका वडा नम्बर 4 अध्यक्ष पविन गर्बुजा:
2: विशेष गरेर हाम्रो रघुगंगा गाउँपालिका वडा नम्बर 4 दगनामको औरी क्षेत्रमा एकदमै सडक खराब थियो, त्यो क्षेत्रमा चाहिँ अहिले सहज भएको छ भने अहिले गाउँको बस्ती क्षेत्रमा चाहिँ धुवाँ, धुलो अनि नालीको एकदमै अव्यवस्थित भएको कारणले गर्दाखेरि बस्ती क्षेत्रमा चाहिँ यो सडक ढलान निर्माण कार्य सम्पन्न भएको छ। यो खोल्सा खोल्सीहरूमा कसवे अनि हिम पाइप राख्ने कार्यहरू चाहिँ भएको छ। स्थानीयवासी लगायत हामी जनप्रतिनिधिहरूले चाहिँ यसको सहजीकरण गरियो अनि निर्माण व्यवसायले चाहिँ समयमै सम्पन्न गरियो। विशेष गरेर मुवाफाट, दगनाम, दर्मिजा, चिमखोला, कुइने मङ्गले बस्ती क्षेत्रलाई सडक सहज गराउनको लागि उहाँले चाहिँ सिफारिस गर्नुभएको योजना हो।
0: सड़क निर्माणका लागि दुपचेश्वर शुभम बिल्डर्ससँग 2,39,99,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। तनहुँमा 27 वन्यजन्तुको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँले चालू आर्थिक वर्ष 2082/83 27 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 मृतावस्थामा फेला परेका छन्। 21 वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 चितुवा, 1 चरीबाघ, 1 मृग, 1 स्याल र 1 भारसेलाई मृत अवस्थामा फेला उद्धार गरिएको थियो। यस्तै 1 चरीबाघ, 4 अजिंगर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणा भाटले वन्यजन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। यसमा खबर यति नै। नमस्कार।

0: सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ। सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 तारीकमा यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यले आज यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
1: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम आईओसीले हरेक अंग्रेजी महिनाको 1 र 16 तारीकमा मूल्य सूची पठाउँछ। आज जून 26 तारीक हो। अब आउँदो जुलाई 1 अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मट्टीतेल प्रति लिटर 142 रूपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 1,900 रूपियाँ रहेकोमा अहिले 2160 पुगेको छ। गएको हप्ता अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि आज मतदान हुने भएको छ। निर्वाचन आयोगले आज बिहान 10 बजेबाट मतदान गर्ने तयारी गरेको रासोपाका नेताहरूले बताएका छन्। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो। रासोपाका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। एकजना खुल्ला उपसभापति, एकजना महिला उपसभापति, एकजना खुल्ला महामन्त्री, दुईजना खुल्ला सहमहामन्त्री र एकजना महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो। पार्टीको विधानमा 19 पदाधिकारी रहने व्यवस्था छ, जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध हुनुभएको छ। बाँकी 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन मनोनित हुने निश्चित रहेको रासोपा नेताहरूले बताएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिकाको घमाखोला डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन अवरूद्ध भएको छ। केही दिन अघि मात्रै निर्माण गरिएको डाइभर्सनमाथि पानी बगेपछि यो सड़क खण्डबाट सवारी साधन सञ्चालन गर्न नसकिने भएको हो। यसले पूर्व पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

0: राज्यसभाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक फेरि सरेको छ। योसहित प्रतिनिधि सभाको बैठकको मिति दुई पटक सारिसकिएको छ। आज दिउँसो 1 बजेका लागि बोलाइए पनि महाधिवेशन नसकेकाले बैठकको मिति सारिएको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। राज्यसभा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार 7 गतेदेखि जारी छ। 900 केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारीको निर्वाचन जारी छ। अमेरिकालाई हराए पनि टर्की विश्वकपबाट बाहिरिएको छ। अन्तिम खेलमा टर्कीले अमेरिकालाई 3-2 गोल अन्तरले पराजित गरेको हो। टर्की यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो। हारका बावजुद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघिका 2 खेलमा जित निकालेकाले 6 अङ्कसहित तालिकामा अमेरिका शीर्ष स्थानमा छ। यता अस्ट्रेलिया समूह विजेता बन्दै फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को वे रंगशेल एरिया रंगशालामा आज बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो। समूह डीबाट अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सह आयोजक अमेरिका 6 अङ्कका साथ शीर्ष स्थानमा छ। अस्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ। तेस्रो स्थानमा रहेका मध्ये चौथो स्थानको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ। यो समूहबाट 7 अङ्कसहित विजेता बन्दै अमेरिका नकआउटमा प्रवेश गर्दा टर्की 3 अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ। राज्यसभाका नेता जगदीश खरेलले महामन्त्रीबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दावीबाट पछि हटेको बताउनु भएको हो। केन्द्रीय सदस्य निर्वाचित भएसँगै उहाँले महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको केन्द्रीय सदस्य निर्वाचनको नतिजा विवादमा परेको छ। केन्द्रीय सदस्य गण्डकी प्रदेशबाट उम्मेद्वार रहेकी पूजा वास्तुलाले आफूभन्दा कम मत ल्याएका उम्मेद्वारलाई निर्वाचित घोषणा गरिएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। वास्तुलाले आफू अन्यायमा परेको भन्दै नतिजा फेरि परीक्षण गरी सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको छ। सार्वजनिक मत परिणाम अनुसार वास्तुलाले 893 मत पाउनु भएको छ। तर 800 मत ल्याएकी विष्णु कुमारी गुरूङ एकतालाई निर्वाचित गरिएको छ। यो निर्णयप्रति असन्तुष्टि जनाउँदै वास्तुलाले आयोगमा उजुरी दिनुभएको छ। दाङको गोराही 8 सेवारको बिहानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रूट खेतीमा अहिले पाकेका फल संकलन तथा ग्रेडिङ हुँदैछ। हाल करिब 6 बिघा भाडाको जग्गामा 24,000 बिरुवासम्म ड्रागन फ्रूट खेती विस्तार गरिएको छ। फार्मका सञ्चालक शोभाराम डाङ्गी
1: अलिक बढी चाहिँ व्यवसायिक बन्नुपर्छ है, हामीले यहीँ नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु। पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई तुल्सीपुर नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ पोखरा बुटोल यतातिर महेन्द्रनगर नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ विशेष गरी अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ हुने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढाउन साथीहरू युवाहरू भन्ने हिसाबले पनि यो प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
0: भेनेजुएलाको काराकासमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 235 पुगेको छ। भूकम्पमा परि अहिलेसम्म 4,300 जना घाइते भएका सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार अस्ति बिहान 7.2 र 7.5 रेक्टर स्केलका 2 ठूला भूकम्पहरू 1 मिनटको अन्तरालमा गएका थिए। त्यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। उद्धारकर्मीहरूले काराकास र लागुएरा राज्यका भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पपछि दर्जनौ भवनहरू भत्किएका थिए। छिमेकी देशहरूमा समेत भूकम्प महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले हजारौं मानिसहरूको मृत्यु हुन सक्ने बताएको छ। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी काराकास सहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छन्। सड़क यातायात पनि अवरूद्ध भएको छ। बिजुली खानेपानी जस्ता सुविधाबाट स्थानीय वञ्चित भएका छन्। बितेका 24 घण्टामा 2438 सवारी चालक सवारी नियमनको कार्यवाहीमा परेका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा महिला उपसभापति पदमा सोभिता गौतम र तुसिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेद्वारहरूको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेद्वारी परेको छ। यस्तै महामन्त्रीमा 9 जनाको उम्मेद्वारी परेको छ। महामन्त्री उम्मेद्वारमा प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य हुनुहुन्छ। महामन्त्री पदका दावेदार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यसअघि महामन्त्री पदका दावेदार कविन्द्र बुर्लाकोटीले पनि उम्मेद्वारी फिर्ता लिनु भएको थियो। यस्तै सह महामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सह महामन्त्रीका उम्मेद्वार हुनुहुन्छ। यस्तै सह महामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेद्वार हुनुहुन्छ। एकजना पुरूष खुल्लातर्फको उपसभापति पदमा सोनिम वागले सर्वसम्मत हुनु भएको छ। पार्टी सभापतिमा रवि लामिछाने पनि सर्वसम्मत भइसक्नु भएको छ। आज 5 पदाधिकारीका लागि निर्वाचन हुँदैछ। राजसभाको 6 दिनदेखि चलेको महाधिवेशनमा सहभागी कतिपय प्रतिनिधिहरू घर फर्किसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको केन्द्रीय सदस्य निर्वाचनको नतिजा विवादमा परेको छ। केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट उम्मेद्वार रहेकी पूजा बास्तोलाले आफूभन्दा कम मत ल्याएका उम्मेद्वारलाई निर्वाचित घोषणा गरिएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यसैबीच रासुवापा केन्द्रीय सदस्यका उम्मेद्वार हिरालाल वादीले महाधिवेशनको केन्द्रीय सदस्य चयन प्रक्रियामा आफूमाथि अन्याय भएको आरोप लगाउनु भएको छ। वादीले हालै सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ 64 जना उम्मेद्वार मध्ये आफू सिरियल नम्बर 52 रहेको र प्रवासको मत बाहेक 1075 मत प्राप्त गरेको बताउनु भएको छ। तर अन्तिम नतिजा सार्वजनिक गर्दा आफूभन्दा कम मत ल्याएका 2 जना उम्मेद्वारलाई समावेश गरी आफूलाई बाहिर राखिएको उहाँको दावी छ। वादीले आफूलाई केन्द्रीय सदस्यमा समावेश गर्न माग गर्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। पत्रकार विनोद ढकाल प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका छन्। पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्रेको हो। उनले प्रहरी प्रमुख दानबहादुर कार्की, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल सहितका व्यक्ति विरूद्ध आफ्नो फेसबुक अकाउन्टमा विभिन्न टिप्पणी गरेका थिए। क्यानाडा नेपाल .com सहित विभिन्न संचार माध्यममा सम्बद्ध उनका विरूद्धमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा दर्ता भएको जाहेरीको आधारमा पक्राउ गरिएको नयाँ बानेश्वर प्रहरी वृत्तका अधिकृतले बताएका छन्। सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका 4 दगनाममा पक्की सड़क निर्माण भएको छ। रघुगंगा गाउँपालिकाको केन्द्र मौवा फाँटदेखि दगनाम दर्मिजा चिमखोला घ्यासी खर्क जोड्ने सड़कको औरी बुग्ल र दगनाम खण्डमा स्थानीय पूर्वाधार विकास आयोजना कास्की मार्फत ढलान गरेर सड़क पक्की बनाइएको हो। रघुगंगा गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष प्रवीण गर्बुजा,
1: विशेष गरेर हाम्रो रघुगंगा गाउँपालिका वडा नम्बर 4 दगनामको औरी क्षेत्रमा एकदमै सड़क खराब थियो। त्यो क्षेत्रमा चाहिँ अहिले सहज भएको छ भने अहिले गाउँको बस्ती क्षेत्रमा चाहिँ धुवा, धुलो अनि नालीको एकदमै अव्यवस्थित भएको कारणले गर्दाखेरि बस्ती क्षेत्रमा चाहिँ यो सडक ढलान निर्माण कार्य सम्पन्न भएको छ। यो खोल्सा खोल्सीहरूमा कसवे अनि हिम पाइप राख्ने कार्यहरू चाहिँ भएको छ। स्थानीयवासी लगायत हामी जनप्रतिनिधिहरूले चाहिँ यसको सहजीकरण गरियो अनि निर्माण व्यवसायले चाहिँ समयमै सम्पन्न गरियो। विशेष गरेर मुवाफाट, दगनाम, दर्मिजा, चिङखोला, कुइने मङ्गले बस्ती क्षेत्रलाई सडक सहज गराउनको लागि उहाँले चाहिँ सिफारिस गर्नुभएको योजना हो।
0: यो सडक निर्माणका लागि दुपचेश्वर शुभम बिल्डर्ससँग 2,39,99,000 रुपियाँमा ठेक्का सम्झौता भएको थियो। अस्ट्रेलिया समूह उपविजेता बन्दै फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो। समूह डीबाट अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सह आयोजक अमेरिका 6 अंकका साथ शीर्ष स्थानमा छ। फिफा विश्वकपको नकआउटमा जापानले ब्राजिलसँग भिड्ने भएको छ।
2: नमस्कार। यो PFBS गोर्खा रेडियो हो।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक पटक पटक सारेगोमा असन्तुष्टि जनाउनु भएको छ। सत्तारूढ रासोपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक दुई पटक विशेष कारण देखाउँदै सारेपछि हर्कले सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाउनु भएको हो। उहाँले देश ठूलो कि पार्टी भन्दै प्रश्न गर्नुभएको छ। साम्पाङले सभामुख डीपी अर्याललाई आफू दार्चुला जाने भन्दै बैठक 19 गते मात्र राख्न व्यङ्ग्यात्मक सुझाव पनि दिनुभएको छ। बेलायतका राजा चार्ल्सले गएको वर्ष 1,29,00,000 पाउण्ड कर बुझाएको खुलासा गर्नुभएको छ। यस्तै युवराज विलियमले 77,60,000 पाउण्ड कर तिर्नुभएको बीबीसीले जनाएको छ। शाही परिवारको खर्च र पारदर्शितालाई लिएर विश्वभर बहस भइरहेका बेला यो कदमलाई निकै चासोका साथ हेरिएको छ। 2022 चार्ल्स राजा र विलियम विल्सका राजकुमार बनेदेखि बुबा छोराको संयुक्त कर विल 5 करोड़ पाउण्ड भन्दा बढ़ी भएको छ। राजाले सन् 2023-24 को लागि 1,17,00,000 पाउण्ड कर तिर्नु भएको थियो। यस्तै राजकुमार विलियमले यो अवधिमा 83,40,000 पाउण्ड कर तिर्नु भएको थियो। राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब 68 करोड़ पाउण्ड रहेको अनुमान गरिएको छ। राजा चार्ल्सले स्कटल्याण्डको पालमोरल स्टेट, इंग्ल्याण्डको स्यान्डिङ्गम स्टेट बचत सहित विभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ। यसैबीच राजा र रानीले बकिङहम दरबार नबसेर क्लेरेन्स हाउसमै बस्ने निर्णय गर्नुभएको छ। सहायक सीडीओको खानामा संखी किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दगाड 2 चिसापानीको रोयल कटेज प्रणालीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सीडीओ पोषण राज भण्डारीले खाना खाँदा सागमा संखी किरा भेटिएपछि जरिवाना गराइएको हो। बर्दगाड नगरपालिकाका वडामा माल मैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सीडीओको नेतृत्वको टोली सो होटलमा खाना खान पुगेको थियो। होटलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलू तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले द्वारा 50,000 जरिवाना गरिएको भण्डारीले बताउनु भएको छ। अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका खाद्य सामग्री र खाना समेत अस्वस्थकर भएको बताइएको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
1: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ, चाँदीको घटेको छ। आज सुन तोलामा 800 रूपियाँले बढेको छ, चाँदी भने 55 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,79,100 पुगेको छ। हिजो 2,78,300 कारोबार भएको थियो। आज चाँदी 55 रूपियाँले घटेर 4,180 रूपियाँ पुगेको छ। हिजो 4,235 रूपियाँमा किनबेच भएको थियो। फिफा विश्वकपको नकआउट चरणमा नकआउटमा जापानले ब्राजिलसँग भिड्ने भएको छ। समूह सीको विजेता बनेर नकआउट प्रवेश गरेको ब्राजिलसँग समूह एफको उपविजेता बनेको जापानले अन्तिम 32 को खेलमा भिड्न लागेको हो। खेल सोमबार राति 10:45 बजे ह्युस्टन स्टेडियममा हुनेछ। अहिलेसम्म नकआउट चरणका 4 वटा खेलको समीकरण टुङ्गिसकेको छ। सोमबारदेखि शुरू हुने नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्नेछन्। खेल सोमबार बिहान 12:45 बजे हुनेछ। जर्मनीसँग खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। नकआउट चरणको चौथो खेलमा नेदरल्याण्ड्स र मोरक्को भिड्नेछन्। अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनियासँग खेल्ने टुङ्गो लागेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेद्वारहरूको प्रारम्भिक सूची प्रकाशित भएको छ। पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या 19 हुने भएको छ। यसमध्ये सभापति सहित 7 जनाको मात्र निर्वाचन हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी 6 जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह सहित 12 जना पदाधिकारी मनोनित हुनेछन्। हुने पदाधिकारीमा खुलातर्फ 1 उपसभापति, 1 महामन्त्री, 2 सहमहामन्त्री, 1 महिला उपसभापति र 1 महिला सहमहामन्त्री छन्। रासोपा केन्द्रीय सदस्यकी उम्मेद्वार पूजा वास्तराले पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। आफूभन्दा कम मत ल्याउनेलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेर आफूलाई पछ्याइएको भन्दै उहाँले उजुरी दिनुभएको हो। वास्तराले प्रादेशिक केन्द्रीय सदस्यका लागि गण्डकीबाट उम्मेद्वारी दिनुभएको थियो। आफूलाई विद्युतीय मशिनबाट 893 र प्रवासबाट 20 गरी जम्मा 923 मत आएको उहाँको भनाइ छ। तर 800 मत ल्याएकी विष्णु कुमारी गुरूङ एकता निर्वाचित भएको घोषणा भएपछि उहाँले असन्तुष्टि पोख्नु भएको हो। आफूले दिएको उजुरी दर्ता भए पनि कुनै कार्यवाही नगरिएको उहाँको गुनासो छ। रौतहटमा श्रीमतीको हत्या गरी फरार भएका 1 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले फतुवा विजयपुर नगरपालिका 6 पेट बर्बाद टोलका 42 वर्षीय महन्त राय यादवलाई श्रीमतीको हत्या आरोपमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यादवले धारिलो हतियार प्रहारबाट आफ्नी 32 वर्षीय श्रीमती आरती देवी यादवको हत्या गरेका थिए। घटनापछि उनी फरार थिए। इलाका प्रहरीकारले लक्ष्मीनिया विजयपुरबाट खटिएको टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका 8 विजयपुरबाट पक्राउ गरेको हो। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
1: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गति भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: तनहु जिल्लामा 27 वन्यजन्तुको उद्धार गरिएको छ। तनहुमा पछिल्ला वर्षहरूमा चितुवा, चारी बाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढेको छ।
1: डिभिजन वन कार्यालय तनहुले चालू आर्थिक वर्ष 2082/83 27 वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 वटा मृत अवस्थामा फेला परेका छन्। 21 वटा वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 वटा चितुवा, 1 वटा चरीबाघ, 1 वटा मृग, 1 वटा स्याल र 1 वटा भार्सेलाई मृत अवस्थामा उद्धार गरिएको थियो। यस्तै 1 वटा चरीबाघ, 4 वटा अजिङ्गर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 वटा गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणा भाटले वन्यजन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
0: बेलायतका राजा चार्ल्सले गएको वर्ष 1.29 करोड पाउन्ड कर बुझाएको खुलासा गर्नुभएको छ। यस्तै युवराज विलियमले 77,60,000 पाउन्ड कर तिर्नुभएको बीबीसीले जनाएको छ। शाही परिवारको खर्च र पारदर्शितालाई लिएर विश्वभरि बहस भइरहेका बेला यो कदमलाई निकै चासोका साथ हेरिएको छ। अहिलेसम्मका खबर यति नै।
2: टीएफबीएस गोर्खा।

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान शुरू भएको छ। महाधिवेशनको छैटौं दिन आज तेस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम वागले निर्विरोध हुनुभएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन भइरहेको छ। उपसभापति महिलामा सविता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिषा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रन्जु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभएको छ। बुर्लाकोटी, पराजुली, न्यौपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि नेौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। राज्यसभाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। राज्यसभाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टी नेतृत्वको निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास पार्टीमा हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता छ,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: तनहुमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। ब्यास नगरपालिका 5 संगम टोलका एउटा घर नजिकै शंकास्पद वस्तु फेला परेको थियो। सो शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। काली भञ्जन गढबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो। तनहु जिल्लामा 27 वन्यजन्तुको उद्धार गरिएको छ। तनहुमा पछिल्ला वर्षहरूमा चितुवा, चरीबाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढेको छ।
2: डिभिजन वन कार्यालय तनहुले चालू आर्थिक वर्ष 2082-83 27 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको हो। उद्धार गरिएका मध्ये 6 मृत अवस्थामा फेला परेका छन्। 21 वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार 2 चितुवा, 1 चरीबाघ, 1 मृग, 1 स्याल र 1 भार्सेलाई मृत अवस्थामा उद्धार गरिएको थियो। यस्तै 1 चरीबाघ, 4 अजिङ्गर, 14 विभिन्न प्रजातिका सर्प तथा 1 गिद्धको जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छोडिएको छ। राणा भाटले वन्यजन्तु देखिएमा घाइते अवस्थामा फेला परेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
0: दाङको घोराही 8 सेवारको बिहानी उद्देश्य बहुउद्देश्य कृषि तथा पशुपन्छी फार्ममा लगाइएको व्यावसायिक ड्रागन फ्रुट खेतीमा अहिले पाकेका फल संकलन तथा ग्रेडिङ हुँदैछ। हाल करिब 6 भाडाको जग्गामा 24,000 बिरुवासम्म ड्रागन फ्रुट खेती विस्तार गरिएको छ। फार्मका संचालक शोभाराम डाङ्गी,
3: अलिक बढी व्यावसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु, पहिलो वर्ष गत वर्ष बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र टिप्ने काम भइरहेको छ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई, तुल्सीपुर, नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ, पोखरा, बुटोल, यतातिर महेन्द्रनगर, नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ विशेष गरी अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ गरौँ हुने खालको होस् र नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढाउन साथीहरू, युवाहरू भन्ने हिसाबले पनि प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
0: उत्पादन भएका ड्रागन फ्रुटलाई आकार, तौल र गुणस्तरका आधारमा वर्गीकरण गरेर बजारमा

0: श्री धुनमजारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी मुवागले निर्विरोध हुनु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सोभिता गौतम र स्तोषीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष साग, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रञ्जु दर्शनासहित कविन्द्र बुल्लाकुटी, प्रमोद नेउपारे, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुल्लाकुटी, पराजुली, नेउपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एकसहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टी नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता झा,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा झनै 50% महिला निर्वाचित भएका छन्। हिजो भएको पहिलो चरणको मतदान अन्तर्गत 49 जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उम्मेद्वारी दिएका मध्ये 61.25% महिला निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा 80 जना महिला उम्मेद्वार थिए। स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका 7 लवली डाँडाको मिर्दी चापाकोट सड़क खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा वालिङ 7 का 25 वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रेफर गरिएको छ। 2 जनालाई बुटुल पठाइएको छ। 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। सरकारले लागू औषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले लागू औषध नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्न लागि बताउनु भएको हो। उहाँले लागू औषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न निर्देशन दिँदै सबै संस्थाहरूलाई सरकारसँग आबद्ध हुन आग्रह गर्नुभएको छ। गृह सचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागू औषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको छ। सरकारले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई हटाएको विरोधमा प्रदर्शन गरिएको छ। केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाईमा माइतीगढ मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्बासीको बसोबासको व्यवस्था गर्न भत्काएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। त्यस्तै किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीलाई उचित विकल्प बिना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सहायक सीडीओको खानामा संख्य किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दघाट 2 चिसा पानीको रोयल कटेज प्रहरीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सीडीओ पोषण राज भण्डारीले खाना खाँदा खानामा संख्य किरा भेटेपछि जरिवाना गराइएको हो। बर्दघाट नगरपालिका ओडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सीडीओको नेतृत्वको टोली सो होटेलमा खाना खान पुगेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: रिलायन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोरखा रेडियो हो।
1: गोरखा रेडियो।

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी मुवागले निर्विरोध हुनु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै निर्वाचित हुने एक महामन्त्री का लागि विपिन आचार्य, मनिष शाह, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे र रञ्जु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद देउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरोहरी ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा नागी र रेमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष शाहले पार्टीको नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता झा,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका साथ लबरी डाँडाको मेदी चापाकोट सड़क खण्डमा तापकेबाट वालिङतर्फ आउँदै गरेको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा वालिङ साथका 25 वर्षीय राजेन्द्र बिरकटाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रेफर गरिएको छ। 2 जनालाई बुटोल पठाइएको छ। 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
2: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ, तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको, तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: सरकारले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई हटाएको विरोधमा प्रदर्शन गरिएको छ। केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाईमा माइती घर मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्बासीको बसोबासको व्यवस्था गर्न भत्काइएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। त्यस्तै किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीलाई उचित विकल्प बिना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सहायक सिडिओको खानामा संख्य किरा फेला परेपछि पश्चिम नवलपरासीको बर्दघाट 2 चिसा पानीको रोयल कटेज प्रालीलाई 50,000 जरिवाना गरिएको छ। सहायक सिडिओ पोषण राज भण्डारीले खाना खाँदा सागमा संख्य किरा भेटिएपछि जरिवाना गराइएको हो। बर्दघाट नगरपालिका ओडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सिडिओ नेतृत्वको टोली सो होटेलमा खाना खान पुगेको थियो। होटेलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतले संयुक्त अनुगमन टोलीद्वारा 50,000 जरिवाना गरिएको। मालदारीले बताउनु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनको मतदान सकिएको छ। मतदानका लागि 5 बजेसम्मको समय निर्धारण गरेको राजसपा निर्वाचन आयोगले 1200-1300 हाराहारीमा मत खसेको जनाएको छ। आयोगका अनुसार अबको 1.5 घण्टामा नतिजा घोषणा गर्ने तयारी भइरहेको छ। मतदान सके लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटिका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने राजसभाले जनाएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचना अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आजै साँझ महाधिवेशन स्थलमै हुनेछ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ। आइतबार उद्घाटन भएको महाधिवेशन 3 दिनमा सक्ने भनिए पनि लम्बिएर 6 दिन लागेको छ। सत्तारूढ राजसपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। गएको 5 गते बसेको बैठक चितवनमा 7 देखि 9 गतेसम्मका लागि तय भएको राजसपाको महाधिवेशनलाई लक्षित गर्दै अस्ति 10 गतेका लागि टाकिएको थियो। राजसपाको महाधिवेशन नसकेपछि अस्तिको दिन सूचना टाँसेर आजका लागि टाकिएको थियो। तर राजसपाको महाधिवेशन अझै नसकेपछि संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले सूचना जारी गर्दै भोलिका लागि सरेको जानकारी दिनुभएको छ। नेकपा एमालेका सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानवाधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद झाँक्री,
1: मानवाधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रे काम गर्यो। त्यसकारण म भन्न चाहन्छु कि मानवाधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हक हो, यो मौलिक हक हो, त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिकमाथि फौजदारी अभियोगमा राज्यले ज्यादती गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ। तरै पनि भदौ 23 र 24 गतेका केही केही छिमछिमे भए पनि केही केही सिफारिसहरू छन्, तर ती सिफारिसमा अपराधी करार गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन। तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानून बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।
0: उहाँले जेएनजी आन्दोलनको क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। उहाँले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रूपमा देश चलाउने काममा संलग्नहरूलाई कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई असार 16 गते मंगलबारलाई थोकिएको छ। पौडेलकी श्रीमती दोमायाले गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै अस्ति असार 10 गते रिट निवेदन दिनुभएको थियो। रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ।
2: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने
0: हवस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: बीएफबीएस कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको मतदानमा 1289 मत खसेको निर्वाचन आयोगले जनाएको छ। केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको हो। केन्द्रीय सदस्यको भन्दा 1670 जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन्। आज केही बेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ। यता पदाधिकारीका लागि भएको निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले बोझ हाल्न नपाएको भन्दै महाधिवेशन स्थलमै धरनामा बसेका छन्। नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई केही कार्यवाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुदन गुरूङलाई प्रश्न गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा 3 लाख जरिवाना गरिएको प्रसंग निकाल्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
1: मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, 3 लाख जरिमाना लाउनु भयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठी बास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद निलम्बर फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता,
2: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाड़ीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
3: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथी यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतबाट सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
2: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
3: सरकार यसमा, सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनु हुन्न क्या? एन्फाले 4 वर्ष जसले 4 दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको हो त, आज सरकारसँग जोडिने विषय त थिए।
2: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
3: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको, त्यो विषय पनि अगाडि बढ्दैछ।
0: खेलकुद परिषदका सदस्य सचिव मेहतासँगको थप कुराकानी 1 घण्टापछिको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, अनुशासित र प्रविधि मैत्री बनाउन कड़ा कानूनी व्यवस्था ल्याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्था अनुसार सड़कमा नियम उल्लंघन गर्ने चालक तथा सवारी धनीलाई 500 रूपियाँदेखि 1 लाख रूपियाँसम्म जरिवाना गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयक हाल राय सुझावका लागि कानून मन्त्रालयमा पुगेको छ।
4: मन्त्रालयले तयार पारेको विधेयकमा सबैभन्दा धेरै जरिवाना चालकले अपारदर्शी सिसा वा सिसामा अनाधिकृत वस्तु राखेर सवारी चलाएमा 1 लाख रूपियाँ जरिवानाको व्यवस्था गरेको छ। यस्तै मादक पदार्थ वा नशालु पदार्थ सेवन गरेर सवारी चलाएमा 2 पाङ्ग्रे वा 3 पाङ्ग्रे सवारीको हकमा 25,000, साना सवारी साधनको हकमा 35,000 र मजौला तथा ठूला सवारी साधनको हकमा 50,000 रूपियाँ प्रस्ताव गरिएको छ। अनाधिकृत रूपमा ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, बिगारेमा, मेटेमा अथवा च्यातेमा, केरमेट गरेमा 5,000 जरिवाना प्रस्ताव गरिएको छ। सवारी साधनका लागि निर्धारण गरिएको सुरक्षित गति सीमा भन्दा बढ़ी गतिमा चलाएमा 2 वा 3 पाङ्ग्रे सवारी साधनको हकमा 25,000, साना सवारी साधनको हकमा 35,000 र मजौला तथा ठूला सवारी साधनको हकमा 50,000 जरिवाना हुने प्रस्ताव गरिएको छ। बाटोमा इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला साधनका लागि
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: संघीय समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। आज भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो। त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विपिनले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्नुभएको हो। रासपाको सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाङ्गी निर्वाचित हुनुभएको छ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम मुवागले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पहिलो चरणमा 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता:
1: एन्भामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
2: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि, उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेछ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
1: सरकार र सरकार माताहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
2: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेका छ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
1: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
2: हो त नि। जुन संस्था चार वर्ष लिड गरो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
1: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
2: होइन, अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
1: अनि
2: तर यो
1: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
2: फेरि अब यहाँहरूलाई अब यो डेढ महिना अगाडि एन्फालमाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ, यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँ तापनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनु भयो, त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकारले त लिनै पर्ने हुन्छ, अब सरकारले लिएर अब पहल गरिरहेछ सरकार।
1: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
2: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला, त त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत त विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ, कानुन बमोजिम खोल्नु पर्यो भने खोल्छौँ पनि भन्यो।
1: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
2: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतमा त सरकारले जिम्मा लिनै पर्ने हुन्छ। सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
1: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
2: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनुहुन्न क्या? एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
1: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
2: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू त भइरहेको छ, त्यो विषय पनि अगाडि बढ्दैछ।
0: नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कार्यवाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुदन गुरुङलाई प्रश्न गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिवाना गरिएको प्रसंग निकाल्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
3: मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, 3,00,000 जरिमाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: अब खबर फटाफट।
4: काभ्रेपलाञ्चोको बेथान्चो गाउँपालिका एक च्याम्राङबेसी झिङ्गे सडकको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज, बागमती प्रदेश सरकार र बेथान्चो गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। राजसभाको महाधिवेशन भइरहेको चितौन र आसपासमा 50 करोड़ भन्दा बढ़ीको कारोबार, देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलाएमान। भोजपुरको पौवा दोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम, गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो, विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालभर करिब 1 अर्ब रूपियाँ बराबरको 75,00,000 लिटर दही बिक्री हुने अनुमान। र पोखरा फेवातालमा बेलुका 6 बजेपछि डुङ्गा, कार्किङ र सर्फिङ सञ्चालन नगर्न कास्की प्रशासनको निर्देशन, 16 वर्ष बनेकालाई अभिभावक बिना एक्लै कार्किङ र सर्फिङ गर्न नदिन सूचना जारी।
0: बेलायतको राज दम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
4: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानुहुने भएको हो। राजपरिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36,90,00,000 पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 बेलायती राजा वा रानीको आधिकारिक निवास हो। राजा रानी नबसेपछि यो दरबार राजपरिवारको मुख्य प्रशासनिक र औपचारिक केन्द्रका रूपमा भने कायमै रहनेछ। राजा चार्ल्सले आफ्नो आधिकारिक निवास बकिङघम दरबार नजिकैको क्लेरेन्स हाउसलाई नै बनाउने निर्णय गर्नुभएको छ। महारानी भिक्टोरियाको समयपछि कुनै पनि बेलायती राजा वा महारानीले बकिङघम दरबारको साटो अर्को घरलाई स्थायी निवास बनाएको यो पहिलो पटक हो। सन् 2005 बिहे भए चार्ल्स र कमिला क्लेरेन्स हाउसमा बस्दै आउनु भएको छ। यो भवन सेन्ट जेम्स दरबार नजिकै छ।
0: अहिले अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता। यो BFBS कुलकर्म रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै राष्ट्रपाको महाधिवेशन समापन, उपसभापतिमा सोभिता गौतम र महामन्त्रीमा विपिन आचार्य।
1: अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
0: राजनीति शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो राष्ट्रपाको प्रथम महाधिवेशन?
2: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिएला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त केही पनि आश छैन।
0: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3,000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्रसंघले 1,000 भन्दा बढी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। कैयौं उद्धारकर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धारकर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई। भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढेको बाढी र पहिरोको जोखिममाझ जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढिरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्युरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सोभिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौँ।
1: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
0: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
1: तीन दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो, आज करिब एक हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जम्मा 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै एक दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
0: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
1: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र सुरु भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
0: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
1: यो रासोपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठुलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
0: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। रासोपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी सुरुमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
4: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला। त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केयोटिक भन्छ नि अङ्ग्रेजी, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो त्यस्तो पनि भान परिरहेको छ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आपसी ड्र गर्ने जस्तो
0: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
4: किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
0: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
4: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा।
0: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इङ्गित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
4: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाज्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस गरिरहनु भएको, भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
0: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा रूपमा एउटा रवि लामी छन् जो पहिलेदेखि राष्ट्र प्रस्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
2: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ। अब त्यो प्रदेश सभा खारेज गर्ने प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानुहोस् तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बारेनजीले। अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन एउटा वान डिसिजन वान कन्सेप्ट वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने कसरी के भन्ने देखायो कि
0: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो। अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
2: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए र अहिले राष्ट्रपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको त्यस्तो खालको पद्धति देखिरहेको छ।
0: अब अन्त्यमा चाहिँ प्याकुरेलजी हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौँ, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
2: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर के लाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौँ। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउनु थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
0: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै बिदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविधा गौतम निर्वाचित हुनुभएको छ। आज भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो। त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विपिनले मनिष शाह, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्नुभएको हो। रासोपाको महामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँकी निर्वाचित हुनुभएको छ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पहिलो चरणमा 79 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रासोपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताउनु भएको छ। शपथपछिको सम्बोधनका क्रममा उहाँले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मेहनत गर्नुपर्ने बताउनु भएको हो। आफूलाई परिस्थितिले थप परिपक्व बनाइरहेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा 3,00,000 जरिमाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिमाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
1: मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, 3,00,000 जरिमाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: अब खबर फटाफट।
2: काभ्रेपलाञ्चोकको बेथान्चो गाउँपालिका एक च्याम्राङबेसी झिङ्गे सड़कको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बेथान्चो गाउँपालिकाको लागत साझेदारीमा 1,70,00,000 पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। रासोपाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड़भन्दा बढ़ीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलाएमान। भोजपुरको पौवा दोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालभर करिब 1 अर्ब रूपियाँ बराबरको 75,00,000 लिटर दही बिक्री हुने अनुमान। र पोखरा फेवातालमा बेलुका 6 बजेपछि डुङ्गा, कार्किङ र सर्फिङ सञ्चालन नगर्न कास्की प्रशासनको निर्देशन। 16 वर्ष बनेकालाई अभिभावक बिना एक्लै कार्किङ र सर्फिङ गर्न नदिन सूचना जारी।
0: सप्तरीको बनाल बिहुल गाउँपालिका 3 टिकुलियाबाट प्रहरीले 2 राउण्ड गोलीसहित 2 जना युवालाई पक्रेको छ। बनाल बिहुलका 3 32 वर्षीय सुभाष कुमार पासवान र 22 वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो। प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उहाँका अनुसार शरीर खान तलासीका क्रममा सुभाष कुमार पासवानको साथबाट 8 MM लेखिएको 2 राउण्ड गोली बरामद गरिएको हो। प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिई खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको छ। बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ। तीन महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ। यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढाएको हो। काठमाडौँ भरतपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

your BFBS Gorkha Radio Ho.

0: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बरको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता,
1: क्यान्भामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
2: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो, तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेका छन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेछ हाम्रो होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
1: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
2: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेछ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
1: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
2: हो त नि, जुन संस्था चार वर्ष लिड गरो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
1: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार,
2: अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
1: अनि
2: तर यो
1: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
2: फेरि अब यहाँलाई अब यो डेढ महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ, यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घत घत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनुभयो, त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकार त लिनै पर्ने हुन्छ, अब सरकार लिएर अब पहल गरिरहेछ सरकार।
1: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
2: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यौँ ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ, कान बाउजा खोल्नु पर्यो भने खोल्दैन पनि भन्यो।
1: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
2: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गत त सरकारले जिम्मा लिनै पर्ने हुन्छ, सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है, तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
1: फिफाको एक्सन प्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
2: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनु हुन्न क्या? एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
1: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
2: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको विषय पनि अगाडि बढ्दैछ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: एफबीएस गोर्खा रेडियो हो।

0: गएको छ महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ।
1: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भएता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई रिपोर्ट गरेको जानकारी दिनुभएको हो। पछिल्ला चार महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा छमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटेल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 भन्दा बढी निकाय आबद्ध भएका छन्। सन् 2025 नेपालले अवैध क्रियाकलापमा संलग्न 523 जना विदेशीलाई देश निकाला गरेको थियो। भिसाको उद्देश्य विपरीत बसेका लागु औषध कारोबार, मानव भेषविखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसुर देखिएमा निकाला गर्ने गरिएको ढकालको भनाइ छ।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3 लाख जरिवाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
2: मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, 3 लाख जरिवाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठीवास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: बेलायतको राजदम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
3: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानु हुने भएको हो। राजपरिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36.90 करोड पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 बेलायती राजा वा रानीको आधिकारिक निवास हो। राजा रानी नबसेपछि यो दरबार राजपरिवारको मुख्य प्रशासनिक र औपचारिक केन्द्रका रूपमा भने कायमै रहनेछ। राजा चार्ल्सले आफ्नो आधिकारिक निवास बकिङघम दरबार नजिकैको क्लेरेन्स हाउसलाई नै बनाउने निर्णय गर्नुभएको छ। महारानी भिक्टोरियाको समयपछि कुनै पनि बेलायती राजा वा महारानीले बकिङघम दरबारको साटो अर्को घरलाई स्थायी निवास बनाएको यो पहिलो पटक हो। सन् 2005 बिहे भए यता चार्ल्स र कमिला क्लेरेन्स हाउसमा बस्दै आउनु भएको छ। यो भवन सेन्ट जेम्स दरबार नजिकै छ।
0: अब खबर फटाफट।
3: काभ्रे पलाञ्चोको बेथान्चो गाउँपालिका 1 च्याम्राङ बेसी झिङ्गे सड़कको रतनखोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बेथान्चो गाउँपालिकाको लागत साझेदारीमा 1.70 करोड पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। राजसभाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड भन्दा बढीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान। भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी। असार 15 गते नेपालमा करिब 1 अर्ब रुपियाँ बराबरको 75 लाख लिटर दही बिक्री हुने।

0: राष्ट्रपाका महामन्त्री पदका उम्मेद्वार मनिष झाले पार्टी नेतृत्वको निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास पार्टी हुन खोजेको आशंका व्यक्त गर्नु भएको छ। महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता छ
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ। त्यसलाई
0: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिश गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्री,
2: मानव अधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रे काम गर्यो। त्यसकारण म भन्न चाहन्छु कि मानव अधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हकको यो मौलिक हकको त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिकमाथि फौजदारी अभियोगमा राज्यले ज्यादा दिप गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ। तरै पनि भदौ 23 र 24 गतेका केही केही छिमछिमे भए पनि केही केही सिफारिसहरू छन्, तर ती सिफारिसमा अपराधी करार गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन। तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानून बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।
0: बर्ड फ्लू संक्रमण फैलिन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ। 3 महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ। यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढ़ाएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उपत्यका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाङ्गु, नारायण, सूर्यविनायक लगायतका क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। यो संक्रमण मान्छेमा पनि सर्न सक्ने सम्भावना भएकाले विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडै नियन्त्रण गर्न पंक्षी व्यवसाय तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ। देशभरका करिब 100 कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी, अण्डा, दाना नष्ट गरिएका छन्। यस्तै करिब 1.5 महिना नयाँ चल्ला नराख्न पनि विभागले आग्रह गरेको छ। नष्ट गरिएका कुखुराका अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्ला बाट समितिले निर्धारण गर्ने दर रेटका आधारमा लागत मूल्यको 75% किसानलाई क्षतिपूर्ति दिने व्यवस्था छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
3: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ।
0: गएको 6 महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ। भिजा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भए यता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई रिपोर्ट गरेको छ। पछिल्ला 4 महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा ठमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 बढी निकाय आवेदन

0: सरकारले सुकुम्बा सिलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ।
1: सरकारले सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गएको वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। तर सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन्। नदी किनारबाट हटाउँदा 60 दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी सेन्टरबाट पनि हटाउन लागिएको उनीहरूको गुनासो छ। स्थायी विकल्प नदी वा बसोबास गर्ने ठाउँ नदेखाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
0: विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुन अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ।
2: अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नाघेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्रै थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजार कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम IOC ले हरेक अंग्रेजी महिनाको 1 र 16 तारिकमा मूल्य सूची पठाउँछ। आज जुन 26 तारिक हो। अब आउँदो July 1 अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मट्टी तेल प्रति लिटर 142 रूपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 1,900 रूपियाँ रहेकोमा अहिले 2,160 पुगेको छ। गएको हप्ता अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट मात्रै सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको रिपोर्ट।
3: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
4: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
3: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
5: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामा सभाजीहरूको कार्यकक्षी दलका कार्यकक्षीहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैँले
1: एकदम राम्रो।

0: एन्भामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
1: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि, उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गतको त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेका छन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेको छ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
0: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
1: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेका छ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
0: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
1: हो त नि, जुन संस्था चार वर्ष लिड गर्यो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
0: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
1: होइन, अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
0: अनि
1: तर यो
0: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
1: फेरि अब यहाँहरूलाई अब यो डेढ महिना अगाडि एन्फालमाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने हो, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनु भयो, त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकारले त लिनै पर्ने हुन्छ। अब सरकारले लिएर अब पहल गरिरहेछ सरकार।
0: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
1: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, अब उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला त, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ, कान बाउजा खोल्नु पर्यो भने खोल्दैन पनि भन्यो।
0: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
1: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतमा त सरकारले जिम्मा लिनै पर्ने हुन्छ, सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है। तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
0: फिफाको एक्सनप्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
1: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनुहुन्न क्या? एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
0: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
1: अब अहिले अब त्यसको पनि त केही न केही त होला नि त, प्रक्रियाहरू छलफलहरू भइरहेको छ, त्यो विषय पनि अगाडि बढ्दैछ।
2: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ।

0: BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

0: नेपाली फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बरको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र मेहता,
1: एन्फामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
2: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि, उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गतको त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेछ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
1: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
2: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त डेढ महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेछ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, डेढ महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन जो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
1: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
2: हो त नि, जुन संस्था चार लिड गरो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
1: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार,
2: अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवारी लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
1: अनि
2: तर यो
1: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै सुन्दै
2: अगाडि फुकुवा भएको छ,
1: अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
2: फेरि अब यहाँहरूलाई, अब यो डेढ महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ, यो डेढ महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घत घत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त हामी कहाँ, चुनावैमा जाने हो, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब छ गते म्याच सघाउनुभयो, त्यसको जिम्मा त अब अन्तिममा कोही नहुँदाखेरि त टुरो खेलाडीको जिम्मा कसले लिन्छ, सरकारले त लिनै पर्ने हुन्छ, अब सरकारले लिएर अब पहल गरिरहेछ सरकार।
1: तर के भन्ने मेहताज्यू, एन्फाका पदाधिकारीलाई विदेश जान समेत रोकिदिनु भयो है तपाईँहरूले?
2: हामीले त अब रोक्ने भनेको त्यो उसलाई चाहिँ यहाँबाट विदेश भ्रमण गर्नलाई चाहिँ दिने, एउटा कार्यकारी समितिको बैठक बसेर ल्याउनुहोस् त तपाईँहरूको निर्णय गरेर के गर्नुपर्ने, त्यो पनि गर्न नसक्ने, अब उहाँको मात्रै त खोलेर हुँदैन थियो नि त होला त, त्यहाँ त अरू पदाधिकारी पनि खोल्नुपर्ने थियो होला नि त, उहाँले अनुरोध गर्नुपर्ने थियो होला नि त निर्णय गरेर, व्यक्तिगत त विषय थिएन होला, संस्थागत विषयबाट गएको थियो, तर पनि हामीले भन्यो ल यो निर्णय गरेर ल्याउनु सबैजना, हामीले जे जे गर्नुपर्ने छ, कान मौजाइन खोल्नु पर्यो भने खोल्छौँ पनि भन्यो।
1: निलम्बनको अवधि लम्बियो यदि भने त्यो बेलासम्म राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदैन, त्यसको लागि एन्फा सहित खेलाडीलाई पक्कै पनि क्षति होला, त्यसको भरण पोषण कसले कसरी गर्ने सदस्य सचिवज्यू?
2: अब के अरे, हामीले एकदमै पहल गरेका छौँ, एकदम गम्भीरता साथ यो विषयलाई लिएका छौँ सरकारको तर्फबाट, र फुकुवा नहुन्जेलसम्म अवधि त सरकारको अन्तर्गतबाट सरकारले जिम्मा लिनै पर्ने हुन्छ, सरकारले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने जुन डोमेस्टिक जुन खेल छ, क्रियाकलाप छ, डोमेस्टिक पूर्वाधारहरू छ, त्यो विषयमा सरकारले आवश्यक कार्यहरू गर्छन् है, तर पनि मुख्य चाहिँ के हो भने पहल चाहिँ उता अगाडि बढ्छ, दुइटै काम सुरु हुन्छ।
1: फिफाको एक्सनप्रति राष्ट्रिय खेलकुद परिषद सरकार कतिको लज्जित छ?
2: सरकार त अब यस्तो भयो नि त, नेपाल जोडिएपछि सरकारसँग जोडिने विषय भयो त, हजुरहरूले एन्फा विषय किन उठाइदिनु हुन्न क्या, एन्फाले चार वर्ष जसले चार दिन अगाडि भर्खर उहाँको टुङ्गिएको छ, म्याच सकिएछ, उहाँहरूले यो विषयहरू उठाइदिएको भए त आज सरकारसँग जोडिने विषय त थिए।
1: अनि एन्फालाई चाहिँ के गर्छ त सरकारले?
2: अब अहिले अब त्यसको पनि
3: यो BFBS गोर्खा रेडियो हो।

0: गएको छ महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ।
1: भिसा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई डिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भएता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई डिपोर्ट गरेको जानकारी दिनुभएको हो। पछिल्ला चार महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा छमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटेल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 भन्दा बढी निकाय आबद्ध भएका छन्। सन् 2025 नेपालले अवैध क्रियाकलापमा संलग्न 523 जना विदेशीलाई देश निकाला गरेको थियो। भिसाको उद्देश्य विपरीत बसेका लागु औषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसुर देखेमा निकाला गर्ने गरिएको ढकालको भनाइ छ।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासीलाई किरा परेको खाना दिनेलाई कार्यवाही गरेर देखाउन चुनौती दिनुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटिएको घटनामा 3 लाख जरिवाना गरिएको प्रसंग निकाल्दै किरा परेको खाना दिनेलाई कति जरिवाना गर्ने भन्दै प्रश्न गर्नुभएको हो।
2: मन्त्रीले खाना लागेको अम्लेटमा काँडा भेटियो, 3 लाख जरिवाना लाउनुभयो, ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कारवाही गर्दै हुनुहुन्छ? सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठी बास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ सरकारले। हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुई क्षमता बोकेर आएका छौँ भनेर भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने, यो सरकारमा वैचारिक स्पष्टता छैन, कन्सेप्चुअल क्लियरिटी छैन, सीमाबारे गैर जिम्मेवार टिप्पणी गर्छ, संहितासँग खेलवाड गर्न खोज्छ र प्रधानमन्त्री फेसबुकमा मस्करी गरेर बस्छन्। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गरे बिना यो हटाउन पाउँदैन।
0: बेलायतको राजदम्पति बकिङघम दरबारमा नबस्ने भएको छ। राजा चार्ल्सको यो निर्णयपछि 188 वर्ष पुरानो राज परम्परा पनि तोडिने भएको छ।
3: राजा चार्ल्स तृतीय र रानी कमिला बकिङघम दरबारको मर्मत सम्हार सकेपछि पनि त्यहाँ बस्न नजानुहुने भएको हो। राजपरिवारको नयाँ फाइनान्सियल रिपोर्टमा यो जानकारी दिएको बीबीसीले जनाएको छ। बकिङघम दरबारको मर्मत आउँदो मार्चमा पूरा हुँदैछ। यो दरबार करिब 36.90 करोड पाउन्डको लागतमा मर्मत गरिँदैछ। बकिङघम दरबार सन् 1837 बेलायती राजा वा रानीको आधिकारिक निवास हो। राजा रानी नबसेपछि यो दरबार राजपरिवारको मुख्य प्रशासनिक र औपचारिक केन्द्रका रूपमा भने कायमै रहनेछ। राजा चार्ल्सले आफ्नो आधिकारिक निवास बकिङघम दरबार नजिकैको क्लेरेन्स हाउसलाई नै बनाउने निर्णय गर्नुभएको छ। महारानी भिक्टोरियाको समयपछि कुनै पनि बेलायती राजा वा महारानीले बकिङघम दरबारको साटो अर्को घरलाई स्थायी निवास बनाएको यो पहिलो पटक हो। सन् 2005 बिहे भए यता चार्ल्स र कमिला क्लेरेन्स हाउसमा बस्दै आउनु भएको छ। यो भवन सेन्ट जेम्स दरबार नजिकै छ।
0: अब खबर फटाफट।
3: काभ्रे पलाञ्चोकको बेथान्चो गाउँपालिका 1 च्याम्राङ बेसी झिङ्गे सड़कको रतन खोलामा बेली ब्रिज बनेपछि स्थानीयलाई सहज। बागमती प्रदेश सरकार र बेथान्चोक गाउँपालिकाको लागत साझेदारीमा 1.70 करोड पुल तयार। असार लागे पनि पानी नपर्दा कैलालीका धानका गरा सुकेर चिरा पर्न थाल्यो। बोरिङको पानीले रोपाई गरेका किसानका धान गरामै सुक्न थालेपछि किसानलाई चिन्ता। रासोपाको महाधिवेशन भइरहेको चितवन र आसपासमा 50 करोड भन्दा बढीको कारोबार। देशभरका प्रतिनिधि, पर्यवेक्षक र सुवेक्षकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान। भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम। गर्भवतीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य। ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 राजस्व संकलन गर्यो। यो अवधिमा जिल्लाभर 68 सवारी दुर्घटना। कालीकोटमा नदी खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइयो। विपरीत हुने गरी काम गरे कानून बमोजिम कार्यवाही हुने चेतावनी।
4: यो बीएसबीएस कुल खबर रेडियो हो।

0: राष्ट्रपा का महामंत्री पद का उम्मीदवार मनीष हाले पार्टी नेतृत्व को निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास पार्टी हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता छ
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ। त्यसलाई
0: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्री,
2: मानव अधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रे काम गर्यो। त्यसकारण म भन्न चाहन्छु कि मानव अधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हक हो, यो मौलिक हक हो, त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिकमाथि फौजदारी अभियोगमा राज्यले ज्यादती गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ। तरै पनि भदौ 23 र 24 गतेका केही छिमछिमे भए पनि केही सिफारिसहरू छन्, तर ती सिफारिसमा अपराधिक कार्य गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन। तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानुन बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।
0: बर्ड फ्लू संक्रमण फैलिन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ। 3 महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ। यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढाएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, टाङ्गु, नारायण, सूर्यविनायक लगायतका क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। यो संक्रमण मान्छेमा पनि सर्न सक्ने सम्भावना भएकाले विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडै नियन्त्रण गर्न पंक्षी व्यवसाय तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ। देशभरका करिब 100 कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी, अण्डा, दाना नष्ट गरिएका छन्। यस्तै करिब 1.5 महिना नयाँ चल्ला नराख्न पनि विभागले आग्रह गरेको छ। नष्ट गरिएका कुखुराका अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्ला बाट समितिले निर्धारण गर्ने दर रेटका आधारमा लागत मूल्यको 75% किसानलाई क्षतिपूर्ति दिने व्यवस्था छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
3: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ।
0: गएको 6 महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ। भिजा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भए यता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई रिपोर्ट गरेको छ। पछिल्ला 4 महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा ठमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरियो।